गरी रे दानी रामा दानी रे दानी रामा गरी सा रे गामा दानी रामा गामा दा नी रा आ जा गरी मा गरी रे दानी रानी रे गरी रानी रामा